0: دل ہی تو ہے. اس فلم میں آپ نے سنا منا جی کی آواز, ساحل دھیانوی کے بول تھے, روشن کا سنگیت تھا.
1: संगीत सरिता कार्यक्रम में नई श्रृंखला स्वर साधना की अनुपम परंपरा किराना घराना.